तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 म प्रतिष्ठा। हामीले भर्खर सुन्यौँ बच्चु कैलाशको टाढा टाढा जानु छ साथी। आज मैले पुराना गीतहरू पनि केही र अलिकति नयाँ गीतहरूको पनि एउटा मिश्रण लिएर आएको छु। आशा गर्छु आजको गीतहरू तपाईँलाई मनपर्नेछ। अबको पालो रहेको छ वाट्स अन क्यानबेरा सेगमेन्टको। अब सुनौ, 1 अक्टोबरदेखि 8 अक्टोबरसम्म क्यानबेरामा के हुँदैछन् त। पहिलो इभेन्ट रहेको छ फ्लोरयार्ड, फ्लोरयार्डको नाइट फेस्ट। दिउँसो त तपाईँहरूले पक्कै जानुभएको छ होला स्प्रिङ फेस्टिभल। 1 मिलियन भन्दा बढी फुल, परिवारमै रमाइलो गतिविधि, वर्कसप अनि दैनिक मनोरञ्जन, होइन। अब 11 अक्टोबरसम्म कमनवेल्थ पार्कमा चाहिँ तपाईँहरूले फ्लोरयार्डको स्प्रिङ फेस्टिभल इन्जोय गर्न सक्नुहुन्छ। साथसाथै फ्लोरयार्डको नाइट फेस्ट पनि कमनवेल्थ पार्कमा राति झिलिमिली बत्ती, फुलको सजावट, फायर पर्फर्मेन्स, त्यसपछि रोभिङ कलाकार र लोकप्रिय अस्ट्रेलियाली सङ्गीतकारहरूको प्रस्तुति सहित यो अब कमनवेल्थ पार्कमै रहनेछ भने यसको मिति चाहिँ 1-4 अक्टोबर हो। बेलुका समय 6:30-10 बजेसम्म तपाईँको समय छ भने यो एकदमै इन्ट्रेस्टिङ। त्यसै गरी स्ट्रङ इज द न्यू प्रिटी नाटक मैले गत हप्ता पनि यहाँहरूसँग सेयर गरेको थिएँ। AFLW को सुरुवात र महिलाहरूको सङ्घर्षको कथामा आधारित शक्तिशाली नाटक हो यो। 3 अक्टोबरसम्म स्थान क्यानबेरा थिएटर सेन्टर। त्यसै गरी जी फ्लिप बेड अन फायर टुर, अस्ट्रेलियाली पप रक कलाकार जी फ्लिपको क्यानबेरा प्रस्तुति हो यो। 1 अक्टोबर आजको दिन UC लाइभमा यो प्रस्तुति रहेको छ। त्यसै गरी जेसिका मोबोय, लाइभ इन क्यानबेरा अस्ट्रेलियाली स्टार जेसिकाको विशेष कन्सर्ट रहेको छ 3 अक्टोबरको दिन क्यानबेरा थिएटर सेन्टरमा। अनि अब अलिकति भारतीय सङ्गीत सुन्नुहुनेको लागि एकदमै एक्साइटिङ छ। सोनु निगम लाइभ इन क्यानबेरा, भारतीय सुपरस्टार सोनु निगमको कन्सर्ट रहेको छ 3 अक्टोबरमा टिकटक इभेन्ट सेन्टरमा। दक्षिण एसियाली समुदायको लागि विशेष आकर्षण रहन सक्छ। यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने प्लिज जोइन गर्नुहोला। साथसाथै अब अर्को इभेन्ट छ प्ले स्कुल लाइभ हम्प्टी बिग सेलिब्रेसन भनेर बाल बालिकाको लागि 40 मिनटको लाइभ सो दिइरहेको छ 2-3 अक्टोबर स्थान क्यानबेरा थिएटर सेन्टरमा। यी थिए केही इभेन्टहरू। अरू पनि इभेन्ट छन् जस्तै ACT वुडक्राफ्ट गिल्ड एक्जिबिसन अन सेल भनेर काठका कलाकृति डेमो र बिक्री पनि रहने जुन चाहिँ 2-5 अक्टोबरसम्म छ। विभिन्न भेन्यूहरूमा छन् यो चाहिँ तपाईँहरूले आफै अलिकति एक्सप्लोर गर्न सक्नुहुन्छ। साथसाथै अब नेसनल गिटार सो भनेर चाहिँ दुर्लभ गिटारहरूको चाहिँ ठुलो प्रदर्शनी हुन गइरहेको छ 3 अक्टोबरको दिनमा। यदि समय छ भने शनिबारको दिन यहाँहरू जान सक्नुहुनेछ। साथसाथै जङ्गल कलेक्टिभ प्लान्ट सेल भनेर इन्डोर प्लान्टहरूको ठुलो बिक्री छ क्यापिटल ब्रिविङ डेवी रोडमा। अब त्यस्तै गरेर टबी मब्स लाइभ क्यानबेराका लोकप्रिय गायक टबी मब्सको प्रस्तुति 8 अक्टोबरमा पट बेली बारमा। अब यी थिए 1-8 अक्टोबरमा क्यानबेरामा के हुँदैछन् भन्ने कार्यक्रमको केही संक्षिप्त त जानकारी। नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 सुन्दै गर्नुहोला म प्रतिष्ठा। अबको पालो रहेको छ अर्को गीतको। अबको गीत रहेको छ पुरानै ट्र्याक अरुणा लामाको आवाजमा। प्लिज एन्जोय दिस सङ।

तपाई सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबरा, क्यानबराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 हामीले भर्खर सुन्यौ अरुणा लामाको चौतारीमा। अब हेरौ नेपालका ताजा प्रमुख समाचारहरू। एसियन गेम्स क्रिकेट नेपालको खेल वर्षाले रद्द भएको छ। एसियन गेम्स 2026 नेपाल र श्रीलङ्का बीचको पुरुष क्रिकेट क्वार्टर फाइनल लगातार वर्षाका कारणले एक बल पनि नखेलिकन रद्द भयो। आइसिसी T20 ऱ्याङ्किङको आधारमा श्रीलङ्का सेमी फाइनलमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। देशभर बाढी पहिरोको ठूलो प्रभाव। नेपालमा लगातार भारी वर्षाले तराईदेखि हिमाली जिल्लासम्म बाढी पहिरोको जोखिम बढेको छ। विभिन्न स्रोतका अनुसार बाढी र पहिरोका घटनामा 12 बेपत्ता, धेरै जिल्लामा क्षति र पर्यटन क्षेत्र पनि प्रभावित भएको छ। वैज्ञानिकहरूले यो वर्षको विनाशकारी बाढीमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको पनि पुष्टि गरेका छन्। भोटे कोशी त्रिशुली बाढीबारे संसदीय विशेष समिति गठन भएको छ। अगस्त 26 आएको विनाशकारी बाढीपछि संसदले 15 विशेष समिति गठन गरेको छ। यो समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, बाढीको कारण क्षति र राहत पुनर्स्थापनाको अनुगमन गर्नेछ। अर्को बैठकमा समितिको अध्यक्ष चयन हुनेछ। त्यसै गरी पूर्व न्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ परेका छन्। काठमाडौँमा पूर्व प्रधान न्यायाधीश राणालाई सुरक्षा जोखिम भन्दै मध्यरातमा घरबाट लिएर 12 हिरासतमा राखिएको थियो। यस प्रक्रियाको कानुनी वैधता र प्रहरीको भूमिकाबारे प्रश्नहरू पनि उठेका छन्। तराईमा भारी वर्षा राजमार्ग अवरुद्ध भएका छन् भने तराईका धेरै स्थानमा लगातार वर्षाले राजमार्गहरू बन्द, यातायात अवरुद्ध र समुदायहरू प्रभावित भएका छन्। कैयौँ परिवार सुरक्षित स्थानमा सारिएका छन्। तराईका जलाशयमा कछुवाको संख्या घट्दै गएको, चुरे क्षेत्रका नदी, पोखरी, ताल र खोला नालामा पाइने कछुवाको संख्या चाहिँ तीव्र रूपमा घटेको छ। संरक्षणविदहरूका अनुसार मानव क्रियाकलापले वासस्थान नष्ट हुँदै गएको छ। त्यसै गरी कर्णालीमा 345 सडक कालो पत्र भएको छ। कर्णाली प्रदेशमा 2025-26 आर्थिक वर्षको अन्त्यसम्ममा 345 सडक कालो पत्र गरिएको छ। प्रदेशको यातायात पहुँच सुधारमा यो महत्त्वपूर्ण प्रगति पनि मानिएको छ। अब चाडपर्व नजिकिँदै जाँदा सिटिजन प्यासेन्जर हेल्प डेस्क स्थापना भएको छ। दसैँ तिहारमा यात्रुहरूलाई ठगी तथा दुर्घटनाबाट बचाउन नेपाल प्रहरीले प्रमुख नाकाहरूमा यात्रु सहायता डेस्क स्थापना गरेको छ। यी थिए नेपालका केही प्रमुख अपडेटहरू। तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबरा, क्यानबराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 पिपल पावर्ड रेडियोमा म प्रतिष्ठा। अबको पालो रहेको छ एउटा गीतको। आज म लिएर आएको छु विपुल छेत्रीको असार। प्लिज इन्जोय दिस ट्र्याक।

तपाईँ सुन्दै हुनुहुन्छ नेपालीज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 मा म प्रतिष्ठा। आजको कार्यक्रममा रमाइलो गफ। आज नेपालीज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेपालीज भोइस अफ क्यानबेरा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। क्यानबेराबाट क्यानबेराको आवाज, क्यानबेराबाट नेपाली समुदायको लागि अर्को कार्यक्रममा फेरि भेटौँला। सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्। यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ। अर्को हप्ता यही दिन यही समय फेरि रमाइला गीत र कुराकानी सहित भेट्ने नै छौँ 98.3 2XXFM। जाँदा जाँदै रमाइला गीतहरू पस्किन गइरहेको छु। इन्जोय द ट्र्याक्स।